आज हमारी सोसाइटी में एक बीमारी फैल रही है, किसी पर ब्लैक मैजिक, काला जादू करवा देना, किसी को तबाह करने के लिए कोशिश करना, ये सब का सब इसी बीमारी का नतीजा है। अगर किसी को भी देखकर हसद पैदा होने लगे तो फौरन कहे अऊज़ु बिल्लाहि मिनश शैतानिर रजीम, इसलिए कि वो शैतान की तरफ से आपके दिलो दिमाग में वसवसा पैदा किया जा रहा है। जहां शैतान का कोई वार हो, वहां फौरन अल्लाह ताला की पनाह मांगे। इस तरह के गुनाहों से जो इंसान की दुनिया भी बर्बाद करते हैं और आखिरत भी बर्बाद कर डालेंगे। नबी करीम अलैहिस्सलाम से कबल कुरान करीम में अगर आप देखें, सैयदना ज़करिया अला नबीना अलैहिस्सलाम उनके हवाले से आपने कुरान करीम के तर्जमा और ट्रांसलेशन में पढ़ा होगा, सैयदना ज़करिया अला नबीना अलैहिस्सलाम ने जब देखा सैयदा मरियम रज़ियल्लाहु अन्हा, अल्लाह ताला की वलिया थी, पायस वुमन, शी यूज़्ड टू वर्शिप अल्लाह सुब्हानहू व तआला सिंसियरली, एंड शी हैड अ स्पेसिफिक करामा, उनकी एक खास करामत थी। कुरान करीम में अल्लाह ताला ने उसको जिक्र फरमाया, और वो करामत क्या थी? अल्लाह ताला ने फरमाया कुल्लमा दखल अलैहा ज़करिया المحراب وجد عندها رزقا, whenever سيدنا زكريا على نبينا عليه الصلاة والسلام will come to سيدة مريم رضي الله عنها, he will find she has a rizq sustained. Ulama have mentioned what was that rizq? Unseasonal fruits out of the season. But the thing is, there were no cold storages in that time. Whenever he will come, he will find out Sayyidah Maryam radiallahu anha, she has the fruits which is out of season. It's not less than karama, something unusual. And then he said, قَالَ يَا مَرْيَمُ أَنَّا لَكِ هَذَا, مَرْيَمْ یہ تمہارے پاس دوسرے موسم کے بے موسمی پھل فروٹ کہاں سے آئے؟ قَالَتْ هُوَ مِنْ عِنْدِ اللَّهِ, انہوں نے کیا عرض کیا کہ یہ اللہ کی طرف سے ہے۔ اب یہ جو الفاظ کہنے لگوں اس پر ان پر غور کیجئے گا, انہوں نے کیا کہا؟ مِنْ عِنْدِ اللَّهِ, یہ خود ایک الگ ٹاپک۔ جب اللہ کوئی کمال عطا فرمائے تو اس کو اللہ کی طرف منسوب کریں, اپنے آپ کی طرف منسوب نہیں کریں۔ آج کل کی ہماری کمیونٹی سوسائٹیز کو اسی طرح کے لوگوں نے مینٹلی طور پر, اسپریچولی, روحانی طور پر برباد کیا ہوا ہے۔ جس کو چھوٹا سا کوئی کمال مل جائے تو کہتے ہیں ہاں ہاں جی جی میں نمازیں پڑھتا ہوں, تہجد میں اٹھتا ہوں نا۔ اس لیے وہ خاتون ولیہ تھیں, نیک عبادت گزار, کرامت کے ظاہر ہونے پر بھی یہ نہیں کہا کہ ظاہر میں ولی ہوں۔ She didn't show herself as a waliyah, as a pious woman, pious servant of Allah subhanahu wa ta'ala. She didn't say anything like that. Obviously, I deserve to be granted karama. Nothing like that. She said, huwa min indillah, these fruits are from Allah subhanahu wa ta'ala. Inna allaha yarzuqu man yasha'u bighayri hisab, indeed Allah sustains whomsoever he wills.